0: بسم اللہ الرحمن الرحیم اسی ہوں سا مخاطب آئی ہوں چیئے میرا پر ایف ایم 94 کا پروگرام صحت جی گال سان کرے حاضر خدمت وہاں جو پینجو میزبان حاکم علی جسکان پروگرام صحت جی گال میں اسان جو اسٹوڈیو میں موجود ہوں آئین سنجا مشہور و معروف ڈاکٹر منظور حسین میمن صاحب جے کی اسان جو اسٹوڈیو میں اوہاں کے صحت بابت معلومات دیندا آہن ایک ملکی سطح جو ایک وڈو ڈاکٹر منظور حسین میمن صاحب ان جو خاص مہربانی آہن محبت آہن محبت آہن جو پنجو قیمتی وقت کڑی کرے اساں جو اسٹوڈیو میں اچے تو ڈاکٹر صاحب ہر اربا خمیس جمعے چھنچر آچر سومر صبح 10 کا شام 5 وگے تائیں جرمن ہومیوپیتھک کلینک سامہوں ودھن پوٹرا پیٹرول پمپ کوٹڑی محمد کبیر روڈ مہراپور میں مریضن جو علاج کندا آہن ڈاکٹر صاحب جو نمبر بھی نوٹ کرائیے ہمیں اصل اہو کے ضرور چوندے جی واہی تو جہان واہی صحت واہی تو سب کچھ آہے بیٹھے جو سب کو کرے جو کیر بے نہ ہے اڑی خطرناک بیماریوں اساں وٹ اڑا بے پیشنٹ اساں پان دکھا ہیں اساں وٹ ایندا بھی ہیں جے کہ ان کی یہ پوزیشن ہوندی ہے جن کے پینی اولاد بھی چھڑے ویندی ہے خاص طور پہ جے ادھرنگی والا جے مریض ہوں ادھرنگی جا پیشنٹ ہوں ایک جگہ پہ ویجی ون تھا ان لئے انتہائی زندگی گزارن مشکل بنجی ویسے وہ ایک مشکل ترین زندگی جا ڈی گزاریندا آہن تنہے کرے پنجے صحت جو خیال رکھنا گھرجے جیو ہے تو جہان ہے تندرستی ہزار نعمت ہے ان میں کو بھی وداؤ نہ ہے ان میں کو بھی شک نہ ہے تین کر انسان کے پنجو خیال رکھن گھرجے پنجے صحت جو خیال رکھن گھرجے یعنی اواں کم کار کرو پر ایترو کرو جو اواں دی صحت ترجیح ہون گھرجے جے کدی اواں ٹھیک آیو فٹ آیو پنجو کھان پین یعنی اسا ہمیشہ یا دعا گھرندا آہوں یا اللہ سیں اساں کے کہیں جی محتاجی نہ دکھاں کہ صرف ان جے لئی گھرندا آہوں جڑے انسان بیمار پہ جی ونے تو بے جو دسو محتاج تھی ونے تو مثال طور کہ کی ادرنگو تھے تو وہ ایک بے جو محتاج تھی ونے تو ایون گھر میں پیو پٹھ جو من محتاج ہکڑو تھی ونے تو ان جو کھائن ہے پیئن ہے ان کے اتارن وہارن واش روم تھی وٹھی ون ایک جو ادرنگے جو مریض ہوں ان کے لیے بے انتہا تکلیف کا ہے اڑی طرح جی کا عورت ہے لیڈیز ہے ایون وہ گھر کی امڑ ہے وڈی ہے ان کے فالد تھے تو ان کی بھلی دھی ہوجیس بھلی نہ ہوجیس یا بو کو رشتہ ہوجیس بھائیتری ہوجیس بھانے کی ہوجیس بھین ہوجیس پہ شروعاتی ڈی میں 15 ڈی 8 ڈی کیتری بھی کیئر کن خیال کن پر اگتے ہلی کرے اوہے ہی ساگیا بیزار تھی ونن تھا ایک بیمار مانو میں سب مانو بیزار تھی ونا ہیں چھو جو وہ ایک جگہ تے پیجی ویندو آہے وہ اپاہے تھی ونے تو 24 کلاک صرف ایک ہی جگہ تے موجود آہے ان جو کھارائن آہے پیارن آہے یعنی وہ ننڈے بار کھان بے ودھی ننڈو بار کھانن میں ہے ان میں آسان ہوں آہے ماں ان کی خدمت کرے تھی ان کے پالے کرے وڈو کرے پر جدید ہوں وڈو ہوں تو وہ انسان کے لیے مشکل بنجی ویندو آہے جی مجھے ان کے واش روم تھی وٹھی ون ان کے فریش کرائن تین کرے انسان کے پینے صحت جو بے انتہا خیال رکھن گرجے تین کے کرے جیو ہے تو جہان واہ جیو خوش جہان خوش تا خوش آو تو یہ دنیا اہم مقصد جی ہے اہم کے ٹھیک لگن ڈاکٹر صاحب جو خاص مہربانی پنجو قیمتی وقت کری نا اسان جے اسٹوڈیو میں اچھی کرے اسان جا جی ایس ایم جا جے بدھندڑ آہن موزز بدھندڑ آہن اسان جے لئے نہایت قابل احترام آہن انہن جے لئے ڈاکٹر صاحب اچھی کرے مشورہ دیندا آہن صحت بابت جان دیندا آہن اواں کے یہ بدھائیندا سی ڈاکٹر صاحب ہر جمعے چھنچر آچر تے یعنی جے ہفتے جا ٹے ڈی آہن بغیر چیک اپ فیس فلاحی طور یعنی چیک اپ فیس ڈاکٹر جی فری ہوں مفت ہوں اواں ڈاکٹر صاحب کے ڈیکھارے سکو تھا اربا کا وٹھی کرے ہر سومر تائیں یعنی ہفتے جا 6 ڈی اربا خمیس جمعہ چھنچر آچر سومر یعنی ہفتے جا 6 ڈی باقی انگارے والے ڈی ڈاکٹر صاحب کی کلینک بند ہوں صبح 10 کا شام 5 وگے تھی جرمن ہومیوپیتھک کلینک ساموں ودھن پوٹا پیٹرول پمپ کوٹڑی کبیر روڈ مہراپور لائیو کال جو نمبر تک نوٹ کرائیے ہلوں تھا 0306-2196-8519-6-851 ڈاکٹر صاحب مختلف بیماری جا ماہر ڈاکٹر ہیں ہومیوپیتھک کنسلٹنٹ فیملی فزیشن ڈاکٹر صاحب جو 30 سال جو تجربہ ہے टी साल एक जिंदगी है इंसान की अध साल जी इंसान की एवरेज जिंदगी 60 साल है असाने पाकिस्तान में तो अड़ी तरह यानी अध जिंदगी जो डॉक्टर साहब जो तजुर्बो है डॉक्टर साहब जो एतरो एडो तजुर्बो है इंसान की अध जिंदगी एतरो डॉक्टर साहब जो तजुर्बो है और डॉक्टर साहब के दिखारे सोता होम्योपैथिक कंसल्टेंट और फैमिली फिजिशियन डॉक्टर साहब जो माहिर है गुर्दे पिते मसान की पथरी जो बगैर ऑपरेशन के कामयाब इलाज कन था अवे कड़ो भी पुरानो संदन जो सूर हो जोड़न जो सूर गोडन जो सूर हो नक या कन या गले जो पुरानो नज़लो है निचू मथे जो सूर आवे अध मथे जो सूर आ उन सभी बीमारियों डॉक्टर साहब कामयाब इलाज करे तो नज़र की कमजोरी आ कन जो वहन कन जो सूर घट बुधण में अचान शुगर ब्लड प्रेशर दिल जहा मर्ज फालिज है जो अधरंग जिक्र करी खंग है टीबी मादे जो सूर मादे की अल्सर त्री जो वधन जिगर हेपेटाइटिस बी सी गुर्दन जो इन्फेक्शन चेहरे जो रंग सांवरो चेहरे की खारिश फट फुरड़ियों बारन में कद जो न वधन औरतों और मर्दन के पोशीदा बीमारियों जो डॉक्टर साहब कामयाब इलाज कंदा सब का पे अस डॉक्टर साहब की खुश आमदी चवंदी असं ज्यादा अड़ो टाइम वीस इंट्रो में जो दोस्त कॉल कंदा उन्होंने अस पंज मिनट सिर्फ माजरत कवा आयो बाद में उन्होंने कॉल अटेंड कंदी जो डॉक्टर साहब के असं पे खुश आमदी भी चौं डॉक्टर साहब अड़े मौजूद बाबा जानी साई असलम
1: सब
0: ठीक है तबियत ठीक है
1: तारीफ़ों रब पाकचू जो जारे तो खाराए तो रोजी दिए तो खुशी दिए तो सभी जमीनी आसमानी आफत का महफूज रखे तो असि क्लिनिक जर्मन होम्योपैथिक क्लिनिक खबर है मेहरापुर शहर में हफ्ते जहाँ छह ढीह जुमे जो ढी छंछर जो ढी आचर जो ढी चेकअप फीस फ्री रखल हों उन सूमर जो ढी अंगारे जो ढी क्लिनिक बंद रही है अरबा खमीस अवान शहर मेहरापुर में कोटड़ी रोड सामूँ वधन पोटरा पेट्रोल पंप के सामूँ मौजूद होंगी है टाइमिंग असि सुबह जो 10 बजे का शाम जो 5 बजे तीन टे ढी जो अस चेकअप फीस फ्री रखना जुमे जो ढी छंछर जो ढी आचर जो ढी वो असो खसूसी पैकेज हों जो बेपोह हजरात होंदा गरीब हजरात होंदा उन्होंने अड़े तरीके से असि क्लिनिक जर्मन होम्योपैथिक क्लिनिक जी प्रोग्राम उन हवाले से क्यों सेहत की गाल उन में मौजू जो सेहत के उनवान से हों अस अवेयरनेस के हवाले से पेशेंट्स तीन नॉलेज पहुँचाई तो कड़ी भी बीमारी है उन बारे में अव तीन जल्दी जल्दी जो जान हो जी तल्द अज जल्द उन बीमारी है तो उन रोकथाम के लिए तुम को कदम खी सको अड़े तरीके से या अस हाईलाइट क्यों उन मर्जन के उन बीमारियों के उन बीमारियों जो मौजूद चवे उन हवाले से जो रोजमर्रा के हवाले से अस क्लिनिक से ज्यादा जो पेशेंट्स इंदा खास कर कॉन्स्टिपेशन के हवाले से गाल क्यों यानी कब्ज के हवाले से गाल क्यों तो कब्ज अवे खबर है तो केतरी जो है सो मरीज के लिए नुकसानकार होंगी है खतरनाक होंगी है कॉन्स्टिपेशन जैसे अस कब्ज चवे कब्ज एक्चुअली दिखो वे तो सभी बीमारियों की माँ को छो वो है अरे सभी बीमारियों की माँ उनके छो को छो वो है जहर जैसे कब्ज थी है तो हर शे अंदर बंदिश थी अवान जो मादो जो है सो बंद वो है जैसे मादो बंद वो है तो का भी शे पेटू न हल्दी है उन अलावा उन बू तकलीफू खोड़ सारू जो जन्म वन स्ट्रेस अवे अची वी है यानी चिड़चिड़ियोंपन अची वो है परेशानी टेंशन वो है अवान निंड जो खत्म थी वी है जो चिड़चिड़ेपन की गाल कई या एंजाइटी थी वी है उनके निंड नहीं है मू जैं बवासीर जैं कब्ज थ जोर लगाए बवासीर के पाखाने के अचने के लिए कोशिश कह लेकिन उनके इन्फेक्शन थी पो बवासीर जो है सो घणन मरीजन के थी वो है एक्चुअली यो थो जो है जो जो अस आंडरा हूँ वी आंडे आंडर की गाल क्यों जी वे आंडर की गाल क्यों तो उनमें जैसे खुश्की पैदा थी वी है जैसे करो असें में खुश्की करे ही जो सो कब्ज की शिकायत रहती है वह खुश्की इन करे पैदा थी है जो अस पानी जो है सो घट पीता है पानी जो जो सो इस्तेमाल घट है या जे अस खाधन के हवा से गाल क्यों तो जे फल फ्रूट वगैरह इस्तेमाल क्या न क्या या जे मुर्गन गिजाऊँ इस्तेमाल कर सब्जियों इस्तेमाल ना क्यों सब्जियों इस्तेमाल करण से जो असा शिकायत दूर थी सके थी पानी ज़्यादा इस्तेमाल कर शिकायत ख़त्म थी सके थी फल फ्रूट इस्तेमाल करण से या शिकायत ख़त्म थी सके थी अड़े तरीके से जो जी कुदरती शयन की गाल क्यों तो जैसे कें कब्ज़ थी वे तो अंजीर अंजीर एक मादे के लिए तमाम अक्सर है अंजीर जो कब्ज़ के लिए तमाम बेहतरीन है टे दाणा सिर्फ़ रोज़ाना रात जो पानी में पिसाया वहाँ रखो सुबह जो नेराने जो खाई वो पानी पीता वहाँ न सिर्फ़ कब्ज़ के हवाले से बल्कि मायदे में जी भी तकालीफ़ या इवन बवासीर में भी जो है सो अंजीर वहाँ के फ़ायदो दिए तो इन जैसे कें इमरजेंसी है कें रात के टाइम में फिलहाल कब्ज़ घणो है डॉक्टर तीन नो पोच सके तो हथ में अरंडी जी अस किस्ट्रोल चवे वह आसानी मिली वी है वह इस्तेमाल कर सोता सिर्फ़ रात के टाइम में चार चमचा जो सो खीर में विझी नीम गरम खीर में विझी इस्तेमाल कर कब्ज़ टुटी सके थी काफ़ी सारा फायदो पी सके तो जहाँ अवेलेबल ना है तो स्पंगुर की दुही रोज़ाना रात जो नीम गरम खीर में ब चमचा विझी वह इस्तेमाल कर उन फर्क पे लेकिन रोज़मर्रा की रूटीन में जो सौंफ जो अरक इस्तेमाल कर इन जो मादो भी ठीक ठाक रो मैदे से सोजिश जी है वह ख़त्म थी उनके अलावा खुश्की भी ख़त्म थी वेंदी है वहाँ की कब्ज़ भी जो है सो ख़त्म थी हूँ भी नेराने जो सो असा टे चार गिलास पानी जहाँ जरूर जो सो पीना निंड पानी टाइम से किरणी है पानी जो नीम गरम है अना जो है सो हवा के फायदो पवो छो ये एक नंढड़ी नंढी गाल जी अस बो न बुधाई इन प्रोग्राम की तवसु सेहत की गाल जी एफ एम 94 मेहरापुर में जो सो मौजूद है उन तवसु से असा पाँच सामयन तीन बुधन तीन ये जो जान पहुँचाइंदा अलहमदुल्ला या जान बुधी खोड़ सारा दोस्त असा मुस्तफीद थींदा असा तमाम घनी खुशी तरह थी है जैसे असा फीडबैक मिलो है तवा जी असा ये बुधायल शे इस्तेमाल कयसी असा काफ़ी सारो लाभ हासिल थो है सो अड़े तरीके से अजो को प्रोग्राम भी इन ही हवाले से हो तवा कई शूँ बुधाने जो मकसद यो ही है तो तवा ही शूँ बुधी करे दवाओं की तरफ घट वो कुदरती शयन की तरफ ज़्यादा अचो होम्योपैथिक दवाओं में भी कुदरती शयू पल हों इन के अस होम्योपैथिक जो दस दींदा तो होम्योपैथिक दवा जो को भी साइड इफेक्ट को वही मेहरबानी
0: तमाम घनी मेहरबानी अहाँ तीन पहुँचाए पे वही उन मेज़बान हाकिम अली जिस्तानी अहाँ से गड आशी डॉक्टर मंजूर हुसैन मेमन साहब असो स्टूडियो में मौजूद सीनियर लेक्चरर नवाब शाह होम्योपैथिक मेडिकल कॉलेज अस्पताल नवाब शाह डॉक्टर साहब सिंध जो मशहूर मारूफ डॉक्टर एक मुल्की सतह डॉक्टर बल्कि पाकिस्तान जो वो डॉक्टर असो स्टूडियो में मौजूद है डॉक्टर साहब जो खास मेहरबानी मोहब्बतों जो कीमती वक्त कड़ी कर स्टूडियो में कॉल तरह वी असलकुम
2: अल्सर
0: जो खाए तो उल्टी कंदो हुंदो रत जी उल्टी तो कान थी अचे
2: न
0: बाकी खाली मना उल्टी थी अचे

0: کمرشل بریک بعد ایک دفعہ بیہر سبنی کے خوش آمدی چون تھا پروگرام سے جی گال جی مہرا پر ایف ایم 94 تان لائیو پیش کیا پیو ونے اواں جو پینجو میزبان ڈاکٹر حاکم علی جسکانی اواں سان گدا ہے اواں کے بدھائندا ہلوں تو اساں جو اسٹوڈیو میں موجود پروفیسر ڈاکٹر منظور حسین میمن صاحب ڈاکٹر صاحب مختلف بیماریوں جا ماہر ڈاکٹر ہیں ایک ملکی سطح جو وڈو ڈاکٹر اساں جو اسٹوڈیو میں موجود جو کو ہومیوپیتھی کنسلٹنٹ ایں فیملی فزیشن ہے ڈاکٹر صاحب ہر اربع خمیس جمعہ چھنچھر آچر ایں سومر تے صبح 10 کا شام 5 وگے تائیں جرمن ہومیوپیتھی کلینک ساموں ودھن پوٹرا پیٹرول پمپ کوٹی کبیر روڈ مہراپور میں مریضن جو علاج کندا آہن فیملی فزیشن ڈاکٹر آہن گردے پتے مسانے جی پتھری جو بالکل بغیر آپریشن جی کامیاب علاج کن تھا جن کے بھی پتے جی پتھری ہے گردے جی پتھری ہے مسانے جی پتھری ہے ان شاء اللہ ڈاکٹر صاحب علاج کندو اللہ تعالیٰ کے حکم سے نکری ویندی بیوں جگہ بیماری ان سبھی بیماری جو ڈاکٹر صاحب کامیاب علاج کندا ہیں 0301-96-8051 ایک کالر لائن جب موجود ہے جسوں کتھا جو کالر ہوں دو السلام علیکم ہلو
1: السلام
0: علیکم وعلیکم السلام کیر جو گل ہے دا
1: سائیں خادم حسین بوٹ کم دین کبر کا سائیں ملو نکتو آنڈے کے
0: جی دا
1: سائیں نے وہ علاج کرایو پر فلال وہ چھڑے کو جانا
0: چھڑے نہ تو انا لو ڈاک صاحب کو نہیں آو نا ڈاک منظور صاحب تو چوں وتی جو نہ دو ہاں
1: تے ایک بچ کرا سائیں والی جنوت جو کو تو فلال چھڑے تو نے وری تھوڑا ہفتے دے کو پو وری تو یو
0: سائیں کوئی بیماری چھڑیو ہی کون ہوندو اسکن جو بیماری ہوندی ہی ہے اسکن والی کمپلیٹ چھڑے مکمل چھڑے ان کو نہ مات کڈو اد چھڑیندی دوا وتھیا ہوندو تھوڑو فرق ہوندو تا دوا بند کرے چھڑی ہوندی
1: جی سر
0: میں بدو ڈاکٹر صاحب ان کے بتائے دو جی سر
2: بالکل صحیح پہ چی بالکل یہیں ہی اصا حالانکہ پیشنٹس کے چوندا تو بابا ہی ایک دفعہ دوا ڈنی ہے یہ کانگریزی دوا نہ ہے تو سو فی الحال چھے وجے وری وری پی تھے ان کے جی تو مکمل طریقے سے استعمال کرو تو تھی تکلیف میں جلد چھٹی ویسی ہے اج بھی ایکڑو تازہ مثال ہے تو ایکڑو پیشنٹ ہو جے 1.5 سال کا بعد میں موٹ آیا ننڈی کے وٹی آیا تو الحمد للہ ایکڑی شفا کی گال ہے تو ان کے تو جو ہے سو ایکڑی چکر سے فرق جو پیجی ہو تو وہ بیچارہ مزدوری کرو ہے کراچی ویسا ہے پر ننڈی کے وی اج وی آیا تو ان کے ہاں ایترے ٹائم کا بعد میں وی متے میں جو سو ملو سو بہرحال چوڑ جو مقصد یہ ہوں تو اڑے قسم کی جی پیشنٹ کہڑو بھی ہوجائے ان کے تقریباً جو اصل چوندا تو 2-3 مہینہ مکمل کورس کرایا تو ان کا مقصد یہ ہی ہوں تو فی الحال 10 دن کی دوا ڈینا تو ان کے مکمل طریقے سے گھٹ میں گھٹ ایٹلیسٹ ایکڑو مہینہ دوا کنٹینیو ہلائے تو ان کے کافی جو سو فرق
0: مکمل فرق
2: فرق چھو جو یہ صرف چمڑی میں باہر آنا ہوں رت جو بگاڑ ہوں رت میں اندر صفائی کرنی ہوں تو ان کی دوا مکمل جدید ہلدی تر ہی فرق تھی ہے جی سر
0: ایک ویو کالر لائن جو موجود ہے کال کی طرف ویسا السلام علیکم میزبان حاکم علی جسکانی تاں کہ بدھائندا ہلو دوستن جمی سے اسیں گزارش کرنا ہے با جڑے میں تاں کال کریو ریڈیو سیٹ کی بند رکھو جے کہ تاں پنج آواز پان بدھن چاہیں تو تاں آواز سن تو کوئی نہیں تو مجبور تاں یا کال ڈراپ کرنی پوندی یا خود ہی کر جی ویندی کال دی طرف ہندا سی دسو ہی کال کسان جو اساں سان گڈ ہوندو السلام علیکم وعلیکم
1: السلام
0: سائیں مجھے کیسا تو گلا سائیں
1: سورا علی کاکر
0: ہاں جی تا پسند چاہیں دادا
1: جنگا میں سورا دودھ میں
2: بالکل جدے رگ بلاک تھی ویندی ہے تو پو ان جے کرے جو اسے پرابلم تھیندو ہے ان جے لئی میں بہترین دواؤں ہومیوپیتھک میں موجود ہے نا مکمل کورس موجود ہے فسٹ ایڈ طور پہ تو تم کا بھی مالش کرو ان میں گھنا دوست ماں مالش جو لائے بھی حالانکہ منع کرو گھنا مالش کرنا ہے سو ہانے بھی کافی پیشنٹس ہیں تو اصل مالش کیسی ان میں سوج ودی وئی تکلیف ودی حالانکہ اصل بار بار چوندا ہوں تو ان کے مالش نہ ہے کرنی ود میں ود اصل ڈسل ایکڑو جی قدرتی طور پہ اصل تیل بدھائی ہوں تو سرحیں جو تیل ہے ان کے گرم کرے ان میں ہیٹ وجی وہ تم صرف اپلائی کیا یعنی اپلائی کرنے کا مقصد یہ صرف تم لگائے چھو जॾहिं हू अंदरि चमड़ी में जज़्ब थी वेंदो त रगुनि में ऐं हलनि में पाण ई उहो पंहिंजी ताक़त रखंदो त उन सां ख़ुदि बि अज़ ख़ुदि जेको आहे सो तव्हांखे रिलीफ मिली वेंदो आहे। पर उहो बि ॾिसो फर्स्ट एड तौर ते यानी आरज़ी तौर ते फ़िलहालु तव्हांजी तकलीफ़ खे घटाए सघे थो, लेकिन मुकमल ट्रीटमेंट जे लाइ मुकमल दवा होम्योपैथिक में तव्हां इस्तेमालु कंदो तॾहिं तव्हांखे फ़ाइदो पवंदो।
0: ॿियो कॉलर लाइन ते मौजूदु आहे, कॉल जी तरफ़ ईंदासीं। अस्सलाम
1: वालेकुम। वालेकुम सलाम सर, मुंहिंजी अमा घुराड़ी आहे, हुनजी उमिरि 70 साल थी वई।
0: जी जी।
1: मूंखे मोशन करणु ॾाढा।
0: अच्छा, मोशन नथा पियूं छा?
1: सर, ब्लड प्रेशर हाई थो रहे।
0: अच्छा, ब्लड प्रेशर हाई थो रहे, त हीउ असुल छा आहे? तमड़ एजड आहे, बहितर आहे त रूबरू ॾेखारे वञे त वधीक बहितर आहे। बाक़ी असां ॿुधो था तव्हांखे ॿुधाईंदो। जी सर,
2: जी साईं, बिल्कुलु मूंखे बि इहो ई ॾिसंदासीं त जेको आहे सो बिल्कुलु हिकु त चांहि ऐं खीर ऐं मानी हुनजी बिल्कुलु बंदि करणी आहे। सिर्फ़ु खिचड़ी इस्तेमालु करणी आहे, केलो इस्तेमालु करिणो आहे, केले में स्पंगुर जी दुही विझी उहा इस्तेमालु करणी आहे, जीरो अवां उनखे फकराए सघो था चमची खनि, उन खां पोइ हर खाधे खां पोइ सौंफ़ चूसराएसि, उन सां बि काफ़ी अफ़ाको अची वेंदो आहे, वरना दवा मौजूदु हूंदी आहे। जेकॾहिं फ़र्क़ु पइजी वञे थो हिन अमल सां ठीकु आहे, वरना उहो बि ॾेखारे सघूं, लेकिन परहेज़ बि मस्ट आहे, यानी चांहि खीर वग़ैरह तव्हांखे मुकमल बंदि करिणो आहे। ओके,
0: कॉलर लाइन ते मौजूदु आहे, ॾिसो किथां जो कॉलर हूंदो। अस्सलाम वालेकुम। हलो, अस्सलाम वालेकुम। उहो साईं ॻाल्हायो। हलो, जी मुंहिंजा साईं,
1: डॉक्टर साहिब खां इहो पुछंदासीं त माना जेको मथे में सूर माण्हू पवंदो आहे,
0: जी जी दादा,
1: त इहो माण्हू जेको मथो ॿधंदा आहिनि त इहो सही आहे या न? माना हिकिड़ो माण्हू मथे खे कपिड़ो के ॿधंदा आहिनि, इहो सही आहे या ग़लति आहे?
2: सर, इहो हिकिड़ो जेको आहे सो ज़ाहिर आहे कंहिंखे जेकॾहिं शिदत घणी थींदी आहे, ख़ासि करे मर्द त मथो कोन ॿधंदा आहिनि, मथो त वरी बि औरतूं ई ॿधंदियूं आहिनि, ऐं उहो ईअं बि घर में ॿधंदियूं आहिनि, ऐं मथो ॿधणु हिकिड़ो हैबिट आहे, लेकिन मथे ॿधण सां को सूर सां को तालुक़ु न आहे, उन सां को सूर झको न थींदो आहे। वक़्ती तौर ते सिर्फ़ु हिकिड़े क़िस्म जी केरु माण्हू जीअं ज़ोर ॾियारे या जेको आहे सो इनहेलेशन कराए त उहा ई थींदी आहे, लेकिन हिन सां को मथे खे को ॿधणु को इलाजु न आहे। जी साईं,
3: वालेकुम सलाम, केरु था ॻाल्हायो?
2: मिठी सोढ़ा इस्तेमालु करे सघे थो, लौंग जो तेल इस्तेमालु करे सघे थो, या फिर रूबरू ॾेखारे वञनि त उहो वधीक बहितर।
0: पहुचे पियो असांजे स्टूडियो में मौजूद सिंध जो मशहूरु मारूफ़ डॉक्टर मंज़ूर हुसैन मेमन साहब, कॉलर लाइन ते मौजूदु आहे।
3: वालेकुम सलाम जी दादा, जी जी दादा,
0: केरु साहिब पियो ॻाल्हायो? दादा जी, जी छा पुछंदा डॉक्टर साहिब खां?
1: मां ॾाढियूं करायूं आहिनि राणीपुर में सोलंकी साहब।